यिनै श्रोतामनको सूचना दबाको चाहन्छु। आज दिन एक बजे करी 20 मिनट सुन्बे घर संसार कार्यक्रम यिनै हेलो सखी कार्यक्रम थी। आज आलोचनार विषय अंशुघात। एथिलागि आमर सँगै जोगाजोग करबार नम्बर गुडिक हेउछे 0663241240 2411231। आमे आपणकर फोनके टाकि रहिथिबु।